0: केपी जे इलाइक़े टोंक में दहशतगर्दनि जी पुलिस ते फायरिंग, टे अहलकार शहीद। वज़ीराबाद बाज़ार में दहशतगर्दनि जी फायरिंग में पुलिस जो एस आई अज़मतुल्ला समेत टे अहलकार शहीद थिया। घरू वज़ीर मोहसिन नक़वी पारां टिनि पुलिस अहलकारनि जी शहादत ते ॾुख जो इज़हार। दहशतगर्दनि जे ख़ात्मे वारे अज़म जो वर्चाओ। خیبر پختونخوا میں دہشت گردن خلاف سیکورٹی فورسز جو کاروائیوں جاری۔ ڈیرا اسماعیل خان میں انٹیلیجنس بیسڈ آپریشن، چار دہشت گرد مارجی ویا۔ سیکورٹی فورسز جو چوڻ آهي ته فورسز دہشت گردن جي چرپڻ تي نظر رکي ڪاميابي سان نشانو بڻايو۔ مارجي ويل دہشت گردن جي قبضي مان هٿيار، بارودي مواد ۽ ڪرنسي هٿ ڪئي وئي۔ छठे जे मुख़्तलिफ़ शहरनि में एस टी पी जी सिंध मुंहिंजी अमां जी सिरे हेठि रैलियूं। डॉक्टर कादिर मक्सी ऐं ॿियनि जी शिरकत। सिंध तरक़ी पसंद पार्टी जे सरबराह डॉक्टर कादिर मक्सी चयो त सिंध जी जाग्राफ़ियाई हदुनि सां हथ चुरांद बर्दाश्त न कंदासीं। सिंध असेंबली जे ठहराउ खां पोइ हिकु वज़ीर जो दिमाग़ अञा वधीक ख़राब थी वियो आहे। इहो तय आहे त नवां सूबा कंहिं बि सूरत में क़बूल न आहिनि। मुल्क ते हाणे नवां तजुर्बा बंदि थियणु घुरिजनि। میر رضا کیس لائے جوڈیشل کمیشن کے مدعے میں واد جو فیصلو نہ تھی سکیو۔ وڈے وزیر مراد علی شاہ سمری تے صحیح۔
1: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز۔
2: سندھ کا ہر چپا ہر گوشہ
3: جی اے ایف ایم 88 نیٹ ورک سے جڑا۔
2: جی اے ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔

0: 3525786 ॿुड़ी 340 पंटीह 25
1: 706
0: कॉल अटेंड करण जी कोशिश कयूं था, ॾिसूं था कॉल ते केरु आहे। हलो, अस्सलाम वालेकुम। अलहमदुल्ला, अव्हां जी दुआ। तव्हां केरु साहिब ऐं किथां खां? छा हाल आहे सदाम लगारी साहिब? ख़ुशि आहियो, ठीकु आहियो? अलहमदुल्ला, अव्हां जी दुआ लॻी पई आहे। तव्हां ॿुधे जी जी
2: कलाम।
0: अच्छा, हाज़िर हाज़िर हाज़िर, महिरबानी साईं, लख थोरा। थैंक यू थैंक यू थैंक यू, ख़ुशि हुजो। जी जनाब, कॉल जो नंबर 3524 3525786। कॉल अची चुकी है, ॾिसंदासीं कंहिंजी आहे कॉल। हलो, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, केरु साहिब ऐं किथां खां? शौकत साहब, महिरबानी, वेलकम चवंदासीं। तव्हां सां गॾु ॿियो केरु पियो ॿुधे?
2: दोस्त मां कुझु नाला खणी वठूं।
0: जी जी,
2: रुस्तम पावर आहे, फकीर मोहन जलालाणी, नज़ीराम मंगरियो, रहमत अली अखराणी।
0: जी जी,
2: नाज़ मंगर खान जमाली, जेके बि दोस्त सभिनि खे सलाह लुंडा
0: आहे। महिरबानी महिरबानी, लख थोरा। थैंक यू वेरी मच, थैंक यू जो अव्हां असांखे ॿुधो था। हीउ आहे अव्हांजो पंहिंजो रेडियो, जी हा, GFM 88 रेडियो नेटवर्क। ॾिसंदासीं त असां सां गॾु कॉल ते केरु आहे। हलो, अस्सलाम वालेकुम। हलो, अस्सलाम वालेकुम, आवाज़ अचे पियो? केरु साहिब पिया ॻाल्हायो? जी जी, अव्हां सां गॾु ॿियो केरु पियो ॿुधे? जी जी, महिरबानी, लख थोरा लख थोरा। थैंक यू साईं, ख़ुशि हुजो, आबाद हुजो। साज़ ऐं आवाज़ जो साथ, प्यार ऐं पंहिंजाइप जा रंग, ॾिसंदासीं कॉल ते केरु आहे। हलो, अस्सलाम वालेकुम। हलो, अस्सलाम वालेकुम।
3: वालेकुम सलाम,
0: जी शुक्र अलहमदुल्ला। तव्हां केरु साहिब ऐं किथां खां?
3: दिलीप कुमार मेघवाड़।
0: जी दिलीप कुमार, तव्हां सां गॾु बि केरु ॿुधे पियो?
3: रुस्तम अली पवार, रामचंद मकवाणो, मोहम्मद ताली लगर, अब्दुरहमान लगर, प्यार लीलूडाई, मलक मोहम्मद बलोचन, मोहम्मद सदी पारो, ॿिया जेके ॿुधनि पिया सभिनी खे सलाम।
0: वालेकुम असलाम, तमामु घणी महिरबानी, मोहबतूं भली कार चवंदासीं तव्हांखे। जी जनाब, कॉल जो ओसियड़ो ऐं ओसियड़ो थी वियो आहे ख़तम। हिकिड़ी नई कॉल अची रही आहे, ॾिसंदासीं कंहिंजी आहे। हलो, अस्सलाम वालेकुम। जी केरु साहिब ऐं किथां खां?
4: गुलाब गुल मिठी तरपारकर।
0: जी गुलाब गुल, तव्हां सां गॾु केरु पियो ॿुधे? वालेकुम असलाम, कुर्ब गुलाब गुल, महिरबानी, लख थोरा तव्हांजा। GFM 88 रेडियो नेटवर्क जी पेशकश, सिंधड़ीअ जी शाम ऐं यूनिस बकारीअ जा सलाम। ॾिसंदासीं कॉल ते केरु आहे। हलो, अस्सलाम वालेकुम। साईं केरु साहिब ऐं किथां खां?
4: मलिक मोहम्मद बलोच, मिठी थरपारकर खां।
0: छा हाल आहे मलिक मोहम्मद बलोच साहिब?
4: शुक्र आहे, خوش آیا یونس ماں تاں خوش آیو خیر
0: الحمدللہ وان جی دعا لگی پئی ہے تاں بدھایو بالکل ٹھیک آئے
4: اج ڈاڈی تاں جی نشریات بہ بہتر تے پئی پروگرام تے گڈو پیا دوستن جو کالوں بہ گڈو پیا تمام گھنی خوشی تھی
0: تمام گھنی مہربانی محبتوں تاں جو خوش ہو جو آباد ہو جو تارن میں چند تھی وے
4: کھڑو جی یاد کندا سی
0: یاد دیری نہ کریو بنا دیر جے یاد کریو
4: دلیپ کمار روستم پاور محمد صدیق پارو رام چند مکوانو ناز نگر خان جمالی سان کدے دیکھے دوست بجن پیا سبنی کے کھوڑ سلام سلام
0: وعلیکم السلام مہربانی لکھ تھورا تھینک یو ویری مچ بھلیکا جی دوستو مہربانو قدردانو بہنرو ایں بھائرو मुझे शॉर्ट ब्रेक वो है मिनट बचो है बाकी ब्रेक में तह करे बस एक शॉर्ट कॉल वी वो उन ब्रेक वो शॉर्ट कॉल में अगर केर हों हलो अस्सलाम वालेकुम वालेकुम असलम केर साहब है किथा का وعلیکم السلام مہربانی جلالانی صاحب مجھے بریک لے وڈنو جلدی جلدی سے دوستن نے نالا وٹھی وٹھو
4: بالکل اسانجا دوست ہیں راجا رستم علی پاور روشن علی پاور سیون کمار کولی غلام رحیم بلوچ قربان خاص کلی ہیں مجھے فیملی کا ممبر ہیں آرزو اسلم جلالانی محبوب ناز جلالانی مختار ناز جلالانی ذیشان جلالانی شجاعت حسین جلالانی اختیار حسین جلالانی ہے آرزو اسلم جلالانی
0: تمام گھنی مہربانی محبتوں لکھت ہو رہا تھا جی مجھے سمے نہیں تھی شارٹ بریک ہے شارٹ بریک ہے بس اجھو واپس تھا ملو
1: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی
5: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت کا ساز جی اے ایف ایم 88 کی آواز
1: جی اے ایف ایم 88 نیٹورک سندھ کی آواز
6: It's 6:30 PM. This time check is brought to you by.
7: अगर खूबसूरती चाहिए तो आर्च अपनाए आर्च ब्यूटी क्रीम एलोवेरा और एवोकाडो सिर्फ 3 दिनों में डार्क स्पॉट्स एक्नी एंड स्कार्स रिड्यूस करके स्किन को बनाए रेडियंट स्पार्कलिंग और दे शानदार मिरेकल ग्लो आर्च ब्यूटी क्रीम
8: सोना सिर्फ जेवर नहीं हर घर की अमानत होती है इसीलिए बैंक इस्लामी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो आज ही 1114752642 या bankislami.com.pk पर अप्लाई करें शराइत और जवाबित लागू हैं
9: खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी और चमकदार सिर्फ बिंदी है